ये वंग ती दिले वंग रश ये ख्वाशीन जारोक शियार करन बाहु ब्रा कुष्टन खुश कुदाइक विरन नामुस शरफ रसन शंगाल नामुस پی شروج جیان کردستان ای که چو خورتین مه ای لوانین کرد ای گل کردستان